यो आकाशवाणी घटी केन्द्र हो। अब गंगा क्षेत्रीबाट समाचार सुन्नुहोस्। शिक्षा मन्त्री डाक्टर रनोज पेगुले विश्वविद्यालय र सशस्त्र महाविद्यालयहरूले आफ्नो वित्तमुखी पाठ्यक्रमको निम्ति पुँजी व्यवस्था चाँडै ग्रहण गर्नुपर्ने छ भन्दै मन्तव्य गर्नुभएको छ। शिवसागर विद्यालयको परिदर्शन गर्दै मन्त्रीज्यूले हिजो उक्त कुरालाई प्रकाश गर्नुभयो। शिक्षा मन्त्रीजीले भन्नुभएको छ कि महाविद्यालयहरूमा निशुल्क नाम भर्तीको बाबद सरकारले दिने अवशिष्ट 10% धन बजेटको अधिवेशनपछि खुला गरिनेछ। परिदर्शनकालमा डाक्टर पेगुले शिवसागर विश्वविद्यालयको उपाचार्य महादेव पाटगिरीसित विश्वविद्यालयको आन्तगाँठनी उन्नयन सन्दर्भमा छलफल गर्नुभयो। यो छलफलमा विश्वविद्यालयको आन्तगाँठनी उन्नयनको निम्ति दिने 10 करोड रुपियाँको व्ययको विवरण पनि छलफल गरिएको छ भन्दै डाक्टर पेगुले प्रकाश गर्नुभयो। यसपछि शिक्षा मन्त्री ज्यूले जोरहाटको जगन्नाथ बरुवा विश्वविद्यालय परिदर्शन गर्दै उपाचार्य अध्यापक ज्योतिप्रसाद सैका र अध्यापक अध्यापिकासित कुराकानी गर्नुभएको छ। मन्त्रीज्यूले एक शतीका देशी चाहिने

स्नातक र स्नातकोत्तर पाठ्यक्रमहरूमा पुनरीक्षण र नियोग योग्यता उद्यमिता उद्भावन र गवेषणा शक्तिशाली गर्नको निम्ति आह्वान जनाउनु भएको छ। केन्द्र सरकारले पण्डित दीनदयाल उपाध्यायको दर्शनले समाजको अन्तिम जन मानिसको कल्याणको निश्चित गर्नको लक्ष्यले काम गर्दै आएको छ भन्दै केन्द्रीय बन्दर जहाज चलाचल तथा जलपथ मन्त्री सर्वानन्द सोनोवालले प्रकाश गर्नुभएको छ। बिजेपीको लाहुवाल मण्डपको उद्योगमा दुई दिनको आयोजित पण्डित दीनदयाल उपाध्यायको प्रदर्शनपछि महाअभियानको 2026 शीर्षक कार्यक्रममा भाग लिँदै मन्त्रीज्यूले यो कुरालाई मन्तव्य गर्नुभयो। उहाँले भन्नुभएको छ कि देशको गए 12 वर्षको उन्नयन सुशासन र आत्मनिर्भरशीलता र विश्व मञ्चमा भारतको मर्यादा वृद्धिको क्षेत्रमा नयाँ इतिहास रचिएको छ। मन्त्रीज्यूले भन्नुभएको छ कि केन्द्र नरेन्द्र मोदी सरकारको शासनकालमा देशको गरिब कल्याण महिला सबलीकरण युवा प्रजन्म उन्नयन कृषक र सुरक्षा निशुल्क स्वास्थ्य सेवा डिजिटल भारत स्टार्टअप र भारत अभियान जस्तो धेरै जस्तो ऐतिहासिक पदक्षेपले रूपायण भएको छ। केन्द्र र राज्यमा रहेको बिजेपीको द्वैत इन्जिनयुक्त चलाचल साफल्यको विषयमा उल्लेख गर्दै श्री सोनोवालले भन्नुभएको छ कि मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको नेतृत्वमा असमले सम्प्रति उन्नयनको नयाँ युगमा प्रवेश गरेको छ। सडक पुल चिकित्सा महाविद्यालय शिक्षा प्रतिष्ठान विनियोग उद्योग क्रीडा र पर्यटन क्षेत्रमा राज्यभरि व्यापक परिवर्तन भएको छ भन्दै उहाँले मन्तव्य गर्नुभयो। राज्यमा ग्रीष्म बन्दको भित्र प्राथमिक र माध्यमिक पर्यायको शिक्षक शिक्षत्रीको बदलीकरणको प्रक्रिया सम्पन्न हुनेछ। यसको निम्ति विद्यालयको शिक्षा विभागको एचआरएमएस पोर्टल बदलीकरणको निम्ति शिक्षक शिक्षत्रीहरूले दाखिल गरेको आवेदनहरूमा परीक्षण प्रक्रिया पहिला जुलाईदेखि आरम्भ हुनेछ। यो प्रक्रिया सम्पन्न गरेपछि नै विद्यालयको शिक्षा विभागले अहिलेसम्म समग्र शिक्षा अभियानको परिचालन सञ्चालक र माध्यमिक शिक्षा सञ्चालक र प्राथमिक शिक्षा सञ्चालक लगायत विभागको केही एउटा शीर्षक विषयलाई समिति उच्च क्षमता सम्पन्न समिति गठन गरिएको छ र यो समितिको 15 जुलाईभित्र चल्दो शिक्षा वर्षको बदलीकरणको निम्ति योग्यता विवेचित आवेदनकारी शिक्षक शिक्षत्रीको तालिका चूडान्त गर्नेछ। सूत्रदेखि जानकारी अनुसार 30 जुनभित्र बदलीकरणको निम्ति आवेदन जनाएको पोर्टलमा बन्द हुनपछि नै प्राथमिक पर्यायको शिक्षक शिक्षत्रीहरूले आवेदनहरू प्राथमिक शिक्षा सञ्चालकलाई प्रेरण गर्न सक्नेछन्। असम लोक सेवा आयोगको एपिएससीमा डिजी लकर व्यवस्था संयुक्त भएको छ। प्रमाणपत्र परीक्षण र प्रक्रिया सम्पूर्ण डिजिटल स्वच्छ र अधिक निर्भरयोग्य गर्नको निम्ति डिजी लकरद्वारा एपिएससीको प्रार्थीको तथ्य परीक्षा व्यवस्था गरिएको छ। मुख्यमन्त्री हेमन्त विश्व शर्माले हिजो यो कुरालाई प्रकाश गर्नुभयो। उहाँले भन्नुभएको छ डिजी लकरद्वारा प्रार्थीको तथ्य परीक्षण र परिणामको प्रमाणपत्र र जालियातीदेखि भुवा परिचय पत्र व्यवहारको आशंका सम्पूर्ण रूपमा बन्द हुनेछ र आइनी डिजिटलको सम्भावना पनि कम्ती हुनेछ। मलेसियामा हिजो सामरणीदेखि पञ्चम जोगा क्रीडा एसिया कप 2026 प्रतियोगितामा भारतको प्रतिनिधित्व गरेका डिब्रुगढ जगदीश भराले चावडा शाखामा स्वर्ण पदक अर्जन गरेका छन्। राज्यका सांस्कृतिक उद्योग र वाणिज्य मन्त्री विमल मराले हिजो डिब्रुगढको टिङखाङको कलौवा देउरी गाउँको देउरी बनन शिल्प समवाय समितिको शिपिनहरूलाई साक्षात गर्दै मत विनिमय गर्नुभएको छ। राज्यको विभिन्न ठाउँमा राष्ट्रिय प्रतिषेधक दिवसको रूपमा पालन गरिएको छ र कामरूप महानगर जिल्लामा यो कार्यसूचीद्वारा जिल्लाको 5 वर्षभन्दा तल्लो शिशु शिशुहरूलाई पोलियो प्रतिषेधक प्रदान गरिएको छ। यो कार्यसूचीको अधीनमा जिल्लामा 1,99,591 शिशुलाई समेटिएको छ र यो उपलक्ष्यमा जिल्लाको 880 पोलियो बुथ संस्थापन गरिएको छ। जिल्लामा कुनै योग शिशु पोलियो प्रतिषेधक ग्रहणदेखि वञ्चित हुने छैन त्यसको निम्ति लक्ष्य राख्दै मोट 37 भ्राम्यमान दलको यो कार्यसूची नियोजित गरिएको छ। फिफा विश्वकप फुटबल प्रतियोगिताको सम्प्रति अल्जेरिया अस्ट्रिया विरुद्धमा अर्जेन्टिना जर्डनको विरुद्धमा अवतीर्ण हुनेछ र अल्जेरिया र अस्ट्रियाको बीच अमेरिका कान्सस अनुष्ठित खेलमा पहिलो अन्तमा दुईवटा दलले 2 गोल दिएका छन्। यसको पछि अर्जेन्टिना र जर्डनको बीच डलास अनुष्ठित खेलमा अन्तत अर्जेन्टिनाको 2-1 गोलमा अघि बढिरहेका छन्। सुन्दर समाचार आजलाई पुरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको मवसाग अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समयलाई स्टुडियो घरे अनुसार 3:21:53 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ उद्घोषकका मनपर्दा गीतहरू। यस क्रममा पहिलो गीत सिकार्नुहोस् अन्जु देवीको कण्ठमा यो गीत।